0: झुमका
1: झुमका गिरा झुमका गिरा झुमका झुमका झुमका झुमका गिरा गिरा गिरा गिरा रे झुमका
0: व्हाट झुमका